0: صورتحال ختم ہو گئی۔ کانگریس کی قیادت والے متحدہ جمہوری محاذ یو ڈی ایف نے کیرلم اسمبلی انتخابات میں دو تہائی سے زیادہ اکثریت حاصل کی، تاہم مختلف گروپوں کی لابنگ اور کارکنوں کے احتجاج کے باعث مذکورہ اتحاد وزیر اعلیٰ کے نام پر فیصلہ نہیں کر پا رہا تھا۔ تفصیل ہمارے نامہ نگار سے۔
1: کانگریس کے سینئر لیڈر وی ڈی ستیسن کل کیرلم کے وزیر اعلیٰ کے طور پر حلف لیں گے، ان کے ہمراہ 20 دیگر وزرا بھی حلف لیں گے۔ نامزد وزیر اعلیٰ وی ڈی ستیسن نے آج شام گورنر راجندر وشوناتھ آرلیکر سے ملاقات کی اور انہیں وزرا کی فہرست پیش کی۔ تیورنتپورم کے سینٹرل اسٹیڈیم میں 12,000 افراد کے بیٹھنے کے انتظامات سمیت وسیع تیاریاں مکمل کر لی گئی ہیں۔ تیورنتپورم سے اسمتھی ایم پلوروتھی کی رپورٹ کے ساتھ اردو خبروں کے لیے میں محمد عمار۔
0: داخلی امور اور امداد باہمی کے مرکزی وزیر امیت شاہ نے آج گجرات کے شہر گاندھی نگر میں نیشنل انسٹیٹیوٹ آف ڈیزائن این آئی ڈی کے اختراع اور ابتدائی کاروبار کے مرکز کا افتتاح کیا۔ جناب شاہ نے اس موقع پر اس ادارے کی اہمیت کو اجاگر کیا۔ انہوں نے کہا کہ ایک ایسا ادارہ ہے جو تخلیقی صلاحیت کو کاروبار سے جوڑتا ہے۔ انہوں نے کہا کہ این آئی ڈی جیسے ادارے نوجوانوں کو اختراع اور پیشہ وارانہ ترقی کے موزوں پلیٹ فارم فراہم کرتے ہیں۔
2: این آئی ڈی ایک پرکار سے رچناتمکتا کے آدھار پر انوویشن اور ادھمتا، یہ تینوں کو جوڑنے والا ایک سنستھان۔ جب این آئی ڈی کی ستھاپنا ہوئی تب مجھے لگتا ہے کہ اس کے ادیشوں کو بہت اچھے طریقے سے سوچا ہو۔
0: مرکزی وزیر پیوش گوئل بھی اس موقع پر موجود تھے۔ جناب شاہ گجرات کے دو دن کے دورے پر ہیں۔ انہوں نے آج گاندھی نگر میں مدر ڈیری کے 5 لاکھ لیٹر کی گنجائش والے نو تعمیر شدہ پلانٹ کا بھی افتتاح کیا۔ احمد آباد میں انہوں نے ملین مائنڈز ٹیک پارک اور گلوبل کیپیبلٹی مرکز کیمپس کا بھی افتتاح کیا۔ یہ خبریں آکاشوانی سے نشر کی جا رہی ہیں۔ صدر جمہوریہ دروپدی مرمو اس مہینے کی 25 تاریخ کو سال 2026 کے لیے پدم ایوارڈز عطا کریں گی۔ ایک سوشل میڈیا پوسٹ پر وزارت داخلہ نے کہا ہے کہ صدر جمہوریہ راشٹرپتی بھون میں منعقد ہونے والی پہلی شہری اعزاز سے متعلق تقریب کے دوران پدم وبھوشن، پدم بھوشن اور پدم شری ایوارڈز عطا کریں گی۔ اس سال بھارت سرکار نے مجموعی طور پر 131 پدم ایوارڈز کا اعلان کیا ہے۔ ریلوے کی وزارت نے تریویندرم نئی دلی راجدھانی ایکسپریس کے پیچھے کے دو ڈبوں میں آگ لگنے کے واقعے کی اعلی سطح پر تحقیقات کا حکم دیا ہے۔ آج صبح تقریباً 5:15 بجے کوٹا ڈویژن کے ناگتا جنکشن کے قریب تریویندرم نئی دلی راجدھانی ایکسپریس کے پیچھے کے دو ڈبوں میں آگ لگ گئی۔ ان ڈبوں میں ایک گارڈ کوچ اور ایک AC 3-ٹیئر کوچ شامل تھا۔ وزارت کے مطابق کوچ میں نصب حفاظتی نظام فوری طور پر متحرک ہو گیا اور ٹرین خود بخود رک گئی۔ ٹرین کے عملے نے فوراً آگ سے متاثر دونوں ڈبوں کو الگ کیا، جس کی وجہ سے کسی بھی مسافر کو کوئی نقصان نہیں پہنچا۔ ریلوے کے مرکزی وزیر اشونی ویشنو نے آج بنگلورو اور ممبئی کے درمیان ایک نئی ایکسپریس ٹرین کو ورچوئل وسیلے سے جھنڈی دکھا کر روانہ کیا۔ اس ٹرین سے کرناٹک اور مہاراشٹرا کے درمیان ریل کنیکٹیویٹی میں اضافہ ہوا ہے۔ جناب ویشنو نے اس موقع پر کہا کہ جنوبی اور مشرقی کرناٹک کے لوگوں کا ایک دیری نہ مطالبہ پورا کیا جا رہا ہے۔ انہوں نے یہ اعلان بھی کیا کہ امید ہے کہ بنگلورو اور ممبئی کے درمیان وندے بھارت سلیپر ٹرین جلد ہی شروع ہو جائے گی۔ شہری ہوا بازی کے مرکزی وزیر رام موہن نائیڈو نے آج دلی سرکار کی جانب سے ہوائی جہازوں کے ایندھن ATF پر ویلیو ایڈڈ ٹیکس کو 25% سے کم کر کے 7% کرنے کے فیصلے کی تعریف کی۔ ایک سوشل میڈیا پوسٹ پر انہوں نے کہا کہ ایسے وقت میں جب ہوا بازی کا شعبہ عالمی سطح پر آپریشنل اور مالی دباؤ کا سامنا کر رہا ہے، ریاستی حکومتوں کے اس قسم کے سرگرم اقدامات ایئر لائنز کو ضروری سہارا فراہم کرتے ہیں اور مسافروں کے لیے فضائی سفر کو سستا رکھنے میں مدد فراہم کرتے ہیں۔ سڑک، ٹرانسپورٹ اور شاہراہوں کے مرکزی وزیر نتن گڈکری نے کہا ہے کہ مہاراشٹرا کے ودربھ ضلع میں کسانوں کی خودکشی کی ایک بڑی وجہ پانی کی قلت ہے۔ انہوں نے یہ بھی کہا کہ پانی کی بچت اس بحران کا مؤثر ترین حل ہے۔ ناگپور میں قومی کانفرنس ناگپور جل سنواد سے خطاب کرتے ہوئے جناب گڈکری نے کہا کہ پانی کے تحفظ سے متعلق کوششوں کی کامیابی کے لیے لوگوں کا ان میں حصہ لینا لازمی ہے۔ उन्होंने ग्राम पंचायतों से कानून साज अरकान तक तालमेल के साथ उठाए गए इकदाम पर जोर दिया ताकि गांवों और किसानों की खुशहाली को यकीनी बनाया जा सके। नशीली अशिया पर काबू पाने वाले ब्यूरो एनसीबी ने मुल्कों के माबैन नशीली अशिया की नाजायज तिजारत के उन नेटवर्क्स के खिलाफ एक बड़ी कामयाबी हासिल की है जो भारत म्यांमार सरहद पर अपनी कार्रवाइयां अंजाम देते हैं। ब्यूरो ने म्यांमार में मुकीम सरगना थांगकिंग तुआंग को दिल्ली से गिरफ्तार किया है। एनसीबी ने एक बयान में कहा है कि यह गिरफ्तारी वसी तौर पर निगरानी खुफिया मालूमात में इजाफे तालमेल के साथ किए जाने वाले बैन रियासती तालमेल और लगातार पीछा करने की कार्रवाइयों की बदौलत की गई है। थांगकिंग तुआंग कई तरह की मनशियात और नशीले मादों के कानून के तहत मतलूब था। ये केस एनसीबी और मनशियात से मुतल्लिक कानून नाफिज करने वाली कई एजेंसियों ने दर्ज की थी जिसमें से एनसीबी ने दो केस दर्ज किए थे। नई और काबिल तजदीद तवानाई के मरकजी वजीर प्रहलाद जोशी ने कहा है कि भारत ने एक ही दिन में 256.4 गीगावाट की बिजली की मांग को पूरा करने में, जो अब तक की सबसे बड़ी मांग है, कामयाबी हासिल की है। एक प्राइवेट अंग्रेजी रोजनामे के साथ बातचीत में जनाब जोशी ने कहा कि बिजली की 33% मांग काबिल तजदीद तवानाई के वसायल से पूरी की गई है। वजीर मौसूफ ने यह भी कहा कि इस बड़ी तब्दीली से तवानाई की सलाहियत में बड़ी तेजी से इजाफे, ग्रिड को मुस्तहकम बनाने और मुल्क की तरक्की के सफर को तकवीत देने में माहौल के लिए साजगार तवानाई के बढ़ते हुए हिस्से का अंदाजा होता है। रूस में मास्को और आसपास के इलाकों पर यूक्रेन के अब तक के सबसे बड़े ड्रोन हमले में 4 अफराद की मौत हो गई है, जिनमें एक भारतीय मजदूर भी शामिल है। मास्को के मेयर सरगेई सुबियानिन ने बताया कि रात भर हुए इन ड्रोन हमलों में कम से कम 12 अफराद जख्मी भी हुए हैं। रूस के हुक्काम के मुताबिक मास्को को निशाना बनाने वाले 81 ड्रोन को तबाह भी किया गया है। यूक्रेन के सदर विलोदिमीर ज़ेलेंस्की ने इन हमलों की तस्दीक करते हुए इन्हें दुरुस्त कार्रवाई करार दिया। इस दौरान रूस में भारतीय सफारतखाने ने सोशल मीडिया पर जारी एक बयान में बताया कि मास्को को मुख्तलिफ इलाकों में हुए ड्रोन हमलों में एक भारतीय मजदूर की मौत हो गई जबकि 3 दीगर जख्मी हो गए। सिफारतखाने ने मजीद बताया कि सिफारतखाने के अहदेदारों ने हादसे की जगह का दौरा किया और अस्पताल में जेर इलाज जख्मी मजदूरों की कैफियत दरियाफ्त की। भारत के महकमे मौसमियात का कहना है कि जनूब मगरबी मानसून इस माह की 26 तारीख को केरलम में दस्तक दे सकता है। महकमे मौसमियात ने इम्कान जाहिर किया है कि मॉडल एरर की बुनियाद पर इसमें 4 रोज आगे या पीछे होने की भी गुंजाइश है। महकमे मौसमियात ने कहा है कि जनूब मगरबी मानसून के जनूब मशरकी बहिरे अरब के कुछ मजीद हिस्सों जनूब मगरबी और जनूब मशरकी खलीज बंगाल, अंडमान जजायर और बहिरे अंडमान के बाकी हिस्सों और मशरकी वस्ती खलीज बंगाल के कुछ हिस्सों में अगले 2 से 3 रोज के दौरान हालात मुआफिक रहेंगे। महकमे मौसमियात ने कल मगरबी उत्तर प्रदेश में शदीद गर्मी की पेशगोई की है। अगले 2 दिनों के दौरान दिल्ली, हरियाणा, चंडीगढ़, मध्य प्रदेश, पंजाब, राजस्थान, तेलंगाना और विदर्भ में भी इसी तरह की सूरत हाल का इम्कान जाहिर किया गया है। बैडमिंटन में आज चीन में बाओजी चाइना मास्टर्स में खवातीन के सिंगल्स में भारत की श्रियांशी वाली शेट्टी ने चांदी का तमगा जीता है। उन्होंने बाओजी सिटी जिम्नेशियम में सुपर 100 के फाइनल में चीन की एन क्वी युआन को सीधे सेटों में 14-21, 6-21 से शिकस्त खाई, लिहाजा उन्हें चांदी के तमगे पर इक्तफा करना पड़ा। आईपीएल क्रिकेट में आज धर्मशाला में खेले गए मैच में रॉयल चैलेंजर्स बेंगलुरु ने पंजाब किंग्स को 23 रन से हरा दिया। रॉयल चैलेंजर्स बंगलुरु के जरिए दिए गए 223 रन के निशाने को हासिल करते हुए पंजाब किंग्स मुकर्रा 20 ओवर्स में 8 विकेट पर 199 रन ही बना सकी। इससे कबल बेंगलुरु ने पहले बल्लेबाजी करते हुए 4 विकेट पर 222 रन बनाए थे। दिल्ली के अरुण जेटली स्टेडियम में खेले जा रहे दिन के एक और मैच में राजस्थान रॉयल्स ने दिल्ली कैपिटल्स के सामने जीत के लिए 194 रन का निशाना रखा है। इससे कबल दिल्ली कैपिटल्स ने टॉस जीतकर पहले गेंदबाजी करने का फैसला किया। आखिर में खास खबरें एक मरतबा फिर। वजीर आजम नरेंद्र मोदी गोथेनबर्ग में स्वीडन के अपने हमनसब उल्फ क्रिस्टर्सन से वफ्द की सतह की बातचीत कर रहे हैं, जिसका मकसद दोनों मुल्कों के दरमियान ताल्लुकात को मुस्तहकम बनाना है। वजीर आजम नरेंद्र मोदी ने नीदरलैंड्स के अपने दो रोजा दौरे में इस मुल्क के अपने हम मनसब के साथ